0: जनमुन कूटीते आज भूल जाए
1: दादा दिन दिन की ताना दुन सुबाजे नाच मिलाए जनमुन कूटीते आज भूल जाए
0: दादा दिन बाजे ढोलो
2: तारी ताले ढोल कुनुलो
0: दादा दिन बाजे ढोलो
2: तारी ताले ढोल कुनुलो
0: बोलो बौआ आज राते रुनु